0: facebook.com/hitsfm912.
1: We are like Hits FM.
0: facebook.com/hitsfm912.
2: घर वा अफिस का लागी नया सेफ किंदे हुनुहुन्छ सेफ मात्र होइन विश्वास गर्न सकिने सुरक्षा रोज्नुहोस् अन्तर्राष्ट्रिय प्रमाणित सुरक्षा भएको सुनिश्चित गर्नुहोस् फायर रेजिस्टेन्ट टुल एन्ड थ्रोट रेजिस्टेन्ट तपाईँका सबैभन्दा महत्त्वपूर्ण सम्पत्तिको सुरक्षाका लागि बनाइएको सबैभन्दा महत्त्वपूर्ण कुरा सुरक्षित राख्नुहोस् स्टिलेज सेफ रोज्नुहोस् गन्नेबो सेफ स्टोरेज शोरूम पुल चौक